0: दोबारा आपकी खिदमत हाजिर आपका मेहबान मौलाना फजल दाद। तो मैं ये अर्ज़ कर रहा था कि छोटा सा मैसेज दिया, लेकिन उससे पहले असल बात जिसकी तरफ आपकी तवज्जो दिला रहा था वो ये कि अल्लाह रब्बुल इज़्ज़त ने हमारी कामयाबी दीन के अंदर रखी है, और दीन का एक अहम सुतून ये है कि इंसान दूसरों की हमदर्दी, दूसरों के साथ खैर खरीत, दूसरों के साथ अच्छा बर्ताव, दूसरों का देखभाल, दूसरों का दर्द, दूसरों के ऊपर जो हालात आए तो उसके मुताबिक इंसान जो है उनकी मदद, उनके लिए खैरखाई, उनके लिए कम से कम दुआएं तो करते रहे। और ये कहते हुए ये बात दोबारा भी याद दहानी करा दूं कि दुनिया के अंदर मुख्तलिफ ममालिक के अंदर जुल्म पर जुल्म हो रहा है। आम लोगों की नज़र फ़लस्तीन से हट तो गई है, मीडिया ने आपकी नज़र हटा दी है दीगर लड़ाइयों की तरफ, दीगर मुसीबतों की तरफ, दीगर हालात की तरफ, लेकिन अभी तक वहाँ फ़लस्तीन के अंदर जुल्म हो रहा है। अल जज़ीरा को मैं पढ़ रहा था गुज़िश्ता कल, जो न्यूज़ है, इंसान को मुख्तलिफ न्यूज़ को पढ़ना चाहिए, कभी BBC को, कभी अल जज़ीरा को, कभी बाकी जितने भी हैं मुख्तलिफ को, तो उसके अंदर बतला रहे थे कि वहाँ इतने लोगों को कत्ल कर दिया, इतने लोगों को उन्होंने मार दिया वगैरह वगैरह। तो कहने का मकसद ये है कि अभी तक दुनिया के अंदर मुख्तलिफ ममालिक के अंदर, मुख्तलिफ जगहों के अंदर बड़े जारहाना तौर पर जुल्म हो रहा है। There's a lot of cruelty happening in different countries around the world, and the one thing we should remember is that if we cannot physically help somebody, then the least you can do is make dua for them. Aap jab kisi ki zati taur par zulm se unko bacha nahi sakte, if you can't assist somebody and protect them from zulm and cruelty, then the least you can do is make dua for them, the first step. And the second step is that you spread the news about their cruelty so that this news may reach somebody who may be able to help in the situation. Aajkal social media hai, deegar bhi cheeze hain, और उसके ज़रिए आप अपनी ख़बर को हज़ारों लोगों तक पहुंचा सकते हैं, और वो जो हज़ारों लोग जो हैं वो दीगर हज़ारों तक पहुंचा सकते हैं, और कोई पता नहीं कि किसकी बात का असर हो और किसके प्रेशर का असर हो और उसकी वजह से वो ज़ुल्म ख़त्म हो जाए। यू नेवर नो दैट दिस सोशल मीडिया और योर मैसेज मे ट्रेवल अक्रॉस कॉन्टिनेंट्स, and it may reach certain influential people who may not have been bothered about it, or maybe the news may not have reached them, or they did not know the severity of the cruelty and the dhulm. And now that this message has reached them, or it reached them but it wasn't reaching them enough, they thought it was a one-off or a second time off, but now that it's reaching them again and again, it may reach those influential people who do have a say and whose voice does have power and strength and influence and can stop that dhulm. To isliye, never underestimate the power of your message going to other people. Aapka dusron tak jo message ja raha hai usko kabhi हल्का ना समझो। कोई पता नहीं कि किस तक आपकी बात पहुंच जाए, और उसके कहने, उसके हिलने, उसके बात करने से, उसके ताल्लुकात की वजह से वो जुल्म ख़त्म हो सकता है। तो एक तो मेरा मैसेज ये है, वन ऑफ माय मैसेजेस इज़ दुआ तो करते ही रहें, लेकिन दूसरी बात जहाँ कहीं भी जुल्म हो, चाहे वो अफ्रीका में हो, चाहे वो अमेरिका के अंदर हो, चाहे वो एशिया के अंदर हो, चाहे वो यूरोप के अंदर हो, जिस कॉन्टिनेंट, ऑस्ट्रेलेशिया के अंदर हो, जिस कॉन्टिनेंट के अंदर, अंटार्कटिका के अंदर हो, व्हिच एवर कॉन्टिनेंट, व्हिच एवर कंट्री, इफ देयर इज क्रूएल्टी, देयर ज़ुल्म, इनजस्टिस गोइंग ऑन, नाइंसाफी हो रही है, तो कम अज कम आप इतना तो कर सकते हैं, दुआ करते रहें कि या अल्लाह उनसे जुल्म को दूर फरमा, जुल्म से नजात नसीब फरमा और जुल्म से उनकी हिफाजत फरमा। और दूसरा काम, कम अज कम अपने सोशल मीडिया के ऊपर या अपने कॉन्टैक्ट्स के जरिए उस बात को आगे पहुंचाते रहो। Sometimes it just means sending a link from that article or from the news or forwarding the video or the message. مختصر بعض اوقات ہوتا ہے اور آج کل سوشل میڈیا کے اندر چند سیکنڈوں کے اندر with a few clicks you can send it to many many groups and many many people. یہ میرا آخری میسج تھا، اسی کے ساتھ آج کے اس سیشن کو مختصر سی دعا کے ساتھ ختم کر لیتے ہیں. الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين محمد وعلى آله وصحبه أجمعين. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اللهم ربنا اغفر لنا ولإخواننا الذين سبقونا بالإيمان ولا تجعل في قلوبنا غلا للذين آمنوا ربنا إنك رؤوف رحيم. يا رب العالمين تهم سبقوا دين كي سچی اور صحیح سمجھ نصیب فرما. یا اللہ تو ہم سب کو دین پر استقامت نصیب فرما. یا رب العالمین جتنے لوگ پریشان حال ہیں اور جس قسم کی بھی پریشانی کے اندر ہیں، یا اللہ سب کی پریشانیوں کو دور فرما. یا اللہ ہم سب کو نبی پاک صلی اللہ علیہ وسلم والے اخلاق حمیدہ، اخلاق حسنہ ہم سب کو نصیب فرما. یا اللہ جہاں کہیں بھی ظلم ہو رہا ہے اور جس انداز کے اندر بھی ظلم ہو رہا ہے، یا اللہ تمام مظلومین کی تو مدد فرما، ظالمین کے ظلم سے ان سب کی حفاظت فرما، اور اللہ جو ظالمین ہیں ان کو سچی اور صحیح سمجھ دے دے تاکہ وہ ظلم کرنے سے رک جائیں. یا اللہ ظالمین کو صحیح سمجھ دے دے، سچی سمجھ دے دے تاکہ وہ ظلم کرنے سے رک جائیں. یا اللہ جتنے بھی پریشان حال ہیں سب کی پریشانیوں کو دور فرما. جو بیمار ہیں، چاہے روحانی بیمار ہو، جسمانی بیمار ہو، تمام بیماروں کو شفا نصیب فرما. یا اللہ نبی پاک صلی اللہ علیہ وسلم نے جو خیر کی دعائیں مانگی ہیں ان تمام کے اندر ہم سب کو حصہ نصیب فرما، اور نبی پاک صلی اللہ علیہ وسلم نے جن چیزوں سے حفاظت اور پناہ مانگی ہے، یا اللہ ان تمام چیزوں سے تو ہم سب کو پناہ اور حفاظت نصیب فرما. یا رب العالمین جتنے بھی مرحومین اس دنیا سے جا چکے ہیں ان سب کی بخشش اور مغفرت فرما، اور یا اللہ جب ہماری موت کا وقت آوے تو خاتمہ بالایمان نصیب فرما. اور یا اللہ موت کے وقت جتنی بھی پریشانیاں، سختیاں، مصیبتیں، تکلیفیں ہیں ان سب سے ہم سب کی حفاظت فرما. یا اللہ صحیح اسلامی زندگی نصیب فرما. یا اللہ دنیا اور آخرت کے اندر تو ہمیں سکون نصیب فرما. یا اللہ دنیا اور آخرت کے اندر تو ہمیں سکون نصیب فرما. ہر وقت، ہر جگہ، ہر قسم کی عزت نصیب فرما، اور ہر قسم کی ذلت سے، رسوائی سے، بدنامی سے، بے عزتی سے تو ہم سب کی حفاظت فرما. یا اللہ سب سے بڑی بات وہ تیری رضا مندی ہے دنیا اور آخرت کے اندر، تو ہم سب کو اپنی رضا مندی نصیب فرما. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين برحمتك يا أرحم الراحمين. یہ ہمارا پروگرام تھا، آج ختم ہوا. ہمارا پروگرام ہر جمعہ کی شام کو 8 بجے سے 9 بجے تک یو کے ٹائم لائیو ہوا کرتا ہے. میں ہوں آپ کا میزبان مولانا فضل داد، اور ہمارا یہ پروگرام ہر جمعہ کی شام کو سن رائز 103.2 ایف ایم، 100.6 ایف ایم، اور پوری دنیا میں آپ انٹرنیٹ کے ذریعے سن سکتے ہیں. ہمارے آئی ایم یور ہوسٹ مولانا فضل داد، اینڈ دس از آور ویکلی سیشن ایوری فرائیڈے ایوننگز بٹوین 8 o'clock اینڈ 9 o'clock یو کے ٹائم. سن رائز ریڈیو 103.2 ایف ایم، 100.6 ایف ایم. And you can listen to us also on the internet. इसी के जरिए इसी के साथ वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहु.
1: Broadcasting to the Asian community 24 hours a day, this is Sunrise Radio. On the hour, every hour, this is Sunrise Radio Network News.
2: From the Sky News Centre at 9, the trial of a woman accused of murdering her three children, which has gripped America, has ended without jurors reaching a verdict. Lindsay Clancy strangled her daughter and two sons in Massachusetts, but argues she was suffering postpartum psychosis. Prosecutors say they're yet to decide on a retrial. District Attorney Tim Cruz says the children should receive justice.
3: This case is not about a healthcare system or about how women are treated in it. Those are all important issues. This case, however, was about Lindsay Clancy and what she did on January 24th, 2023.
2: Nigel Farage has blamed loose pub talk as he insisted Reform UK has broken no laws on funding. The start of the party's conference has been overshadowed by an undercover sting, claiming overseas donors were lined up to pay for polling. Hundreds of people have turned out for the funeral of a man who died in a wrong-way crash near Middlesbrough. Jacob Matusiak was one of seven people killed on the A66 last month. Two were police officers. A woman who was in charge of an out-of-control dog which killed her cousin has avoided jail. 24-year-old Kelsey Reed's XL bully attacked Morgan Dorset, who was 19, at a flat in Bristol last February. To football, and Liverpool are in charge in their Premier League match at Ipswich. Live now to Portman Road and Ryan Bromley.
4: Half-time, Ipswich 0, Liverpool 2. That's about as good as it gets for Andoni Iraola. The Reds, who've not won in six Premier League games, are looking to right that wrong tonight. It's been a breathless first half from Liverpool, which had all the damage in the first 10 minutes. Alexander Isak plunges home the first, carefully stroking home the second, and the frightening part for Ipswich, Bradley Barkala, waits in reserve. Half-time, Ipswich 0, Liverpool 2.
2: Netflix has hiked the prices of its UK subscriptions, with its cheapest plan jumping by a third. The streaming platform's ad-supported membership will rise from £5.99 a month to £7.99, while the standard tier rises by a pound to £13.99. That's the latest. I'm Nick Qureshi.